0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ২০৮২ ফাগুন ২১ চুনাব খটিয়া মেয়াদী প্রহরীক পোশাক খরিদ করিব ৬০ করোড় ভ্রষ্টাচার ভন্দি পড়ে জুরীলে প্রতিনিধি সভা সার্বজনিক লেখা সমিতি নোকঝোক বৈঠক মা সত্তারূঢ় রাসোপা সাংসদ উজুরী মাথি ছানবিন সমিতি মাগ করেছেন.
4: निर्वाचन प्रहरीको पोशाक खरिदमा 60 करोड रूपियाँ अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले आईजीपी दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बोलाएर जवाफ मागेको हो. छलफलमा गृहमन्त्री सुदन गुरुङलाई पनि बोलाइएको थियो तर गुरुङ उपस्थित हुनु भएन. बैठकमा रासोपाका सांसद खगेन्द्र सुनारले उजुरीबारे छानबिनका लागि संसदीय समिति गठनको प्रस्ताव राख्नु भएको छ.
5: अम्बरका सरियालजी कहाँ हुनुहुन्छ तत्काल ल्याएर कठघरामा उभाउनु पर्यो. अहिले भर्ती लाएर छानबिन हुँदैन. सभापतिज्यू गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर् त भनेर भन्न पाइँदैन. फौजदारी अभियोगमा मुद्दा चल्नुपर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ.
4: सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड बढी नगद चोरी भएको र घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिएको उजुरी कर्ताको आरोप रहेको सुनाउनु भएको छ.
5: आईजीपी साहबको घरबाट 3 करोड भन्दा बढी पैसा चोरी भयो. त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ. तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु होला. अब आईजीपीकै घरमा चोरी भयो भने अनि जनताले चाहिँ के गर्ने? हामी दिन्छौँ सुरक्षा, नातिनुहोस्, हामी सरकारको नेतृत्व गरिरहेको छ. पीडित भयो, मेरो चोरी भयो, 3 करोड पैसा मेरो हरायो, यो तपाईँले भन्नुपर्छ.
4: छानबिन समितिको कुरा उठेपछि प्रहरी महानिरीक्षक कार्कीले आफ्ना ब्याङ्क खाता छानबिन गर्न समेत चुनौती दिनु भएको छ.
6: यसो लाग्छ कहिले काहीँ त यहाँ काम गर्न भन्दा सजिलो क्रान्ति गर्न छ. बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ. 3 करोड खाएको भन्ने कुरा पनि आयो, 3 करोड हराएको भन्ने आयो. 3 करोड हराएको न त 3 करोड हराएको छ न हाम्रो घर परिवारका मान्छेहरू संलग्न छन्. प्रहरी भएकै कारणले सबै कुराको अवगाल खाइराख्नै पर्ने होला त जे भने पनि हुन्छ. उजुरकर्ताले त्यति हेर्नुपर्ने त हुन्छ होला नि त. यो पनि म यहाँ निवेदन गर्न चाहन्छु कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु. मेरो, मेरा परिवारको, सजिवले भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु. कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु.
4: आईजीपी कार्कीले निर्वाचन प्रहरीकै खातामा पैसा पठाइएको र व्यापारीलाई उनकै खाताबाट पोसाकको पैसा भुक्तानी भएको जानकारी गराउनु भएको छ. उहाँले उजुरीमाथि जवाफ दिन आउँदा आफूहरूको हुर्मत लिइएको भन्दै बैठकमा आपत्ति जनाउनु भएको छ.
6: निसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ. जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो, ल ल्याउ नि त, सबै ल्याउ न, हिसाब गरौँ. होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने जीवनलाई दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि.
4: कार्कीले सांसद बारे साइबर ब्युरो र सिआइबीमा भएका उजुरी खोल्ने चेतावनी समेत दिनुभएको छ. आफूले आर्थिक लोभमा परेर कुनै निर्णय नगरेको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको जिकिर छ. समितिले पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा खरिद विवरण 15 दिनभित्र पठाउन निर्देशन दिएको छ.
3: लोकतान्त्रिक गणतन्त्र डीआर कङ्गोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 नाघेको छ. कङ्गोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ. यसैबीच अधिकारीहरूले कङ्गोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठनले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको जनाएको छ. स्मार्ट टेलिकम लिलाम प्रकरणमा 22 जना विरूद्ध जिल्ला अदालत काठमाडौँ मुद्दादार भएको छ. स्मार्ट टेलिकम, एन्सेल र नेपाल इन्भेस्टमेन्ट ब्याङ्कका पदाधिकारी, 7 विदेशी नागरिक सहित 22 जना विरूद्ध 96,12,17,00,000 रुपियाँ बिगो माग दावी सहित मुद्दा दायर भएको हो. प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले करिब 3 महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो. अभियोग पत्रमा प्रतिवादी विरूद्ध आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध तथा बैंक र वित्तीय अपराध, ऐन अन्तर्गत कारवाही गर्न माग गरिएको छ। मुद्दामा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, संचालक सदस्य सचिन लाल आचार्य सहितलाई प्रतिवादी बनाइएको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, सीईओ ज्योति प्रकाश पाण्डे सहित 8 जनालाई प्रतिवादी बनाइएको छ। नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल स्मार्ट टेलिकमका अध्यक्ष सर्वेन्द्र जोशी सहित स्मार्ट टेलिकमको निलामी प्रतिस्पर्धामा सहभागी अन्य 3 कम्पनीका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ। खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: कांग्रेस का पूर्व सभापति तथा पूर्व प्रधानमंत्री शेरबहादुर देउवा 5.5 महीना पछि आज स्वदेश फर्किँदै हुनुहुन्छ. देउवा दिउँसो पत्नी आर्सुरणा सहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो. कांग्रेस नेता डाक्टर प्रकाशन महतका अनुसार देउवा दिउँसो 12:30 बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनुहुनेछ. देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर दुम्बा राईको निवाससम्म स्कर्टिङ गरिने देउवा समूहको तयारी छ. देउवा गत फागुन 13 गते उपचारका लागि भन्दै सिङ्गापुर जानुभएको थियो. जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते बुढानेल कण्ठको देउवा निवासमा आगजनी भएको थियो. त्यसक्रममा देउवा दम्पतिमाथि समेत गम्भीर आक्रमण भएको थियो. रोल्पामा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्. रोल्पाको थवाङ गाउँपालिका 5 बोटलबारामा हिजो करिब 9 बजे पहिरो झरेको थियो. पहिरोले सोही ठाउँ बस्ने कमलबहादुर पुन मगर र अन्य 6 वटा गोठहरू पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ. पहिरोमा परेर थवाङ गाउँपालिका 5 बस्ने 60 वर्षका कमलबहादुर पुन मगर र 18 वर्षकी शान्तिपुन मगरको ज्यान गएको हो. 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्. घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ. सर्वोच्च अदालतले 5 वर्ष नाघेका मुद्दालाई आउँदो 5 मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ.
4: यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो. योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो. यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्यीय योजना तर्जुमा कार्य समूह बनाइएको थियो. मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो. छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेवट गर्ने भनिएको छ. यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो. सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्. 5 वर्ष नागेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ. यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ. योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ.
3: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्र विहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ.
5: नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो. सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ. महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ. तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो. तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्र विहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ. अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ.
3: आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव विशेष यति एयरको चार्टर उडान मार्फत नेपाल आउनु भएको छ. सद्गुरुलाई लैन यति एयरलाइन्सको एटीआर विमान नयाँ दिल्ली पुगेको थियो. सद्गुरु हरेक वर्ष नेपाल भ्रमण आउँदा यति एयरलाइन्सको चार्टर सेवा मार्फत यात्रा गर्दै आउनु भएको छ. यस वर्ष पनि एयरलाइन्सको एटीआर विमान मार्फत विशेष उडान सञ्चालन गरिएको हो. नेपालमा रहँदा सद्गुरुले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम छ. लाखौं मानिसले सन् 1979 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्. यो सूर्य ग्रहण स्पेन आइसल्याण्ड ग्रीनल्याण्ड र पोर्चुगलका केही भूभागहरूमा पूर्ण रूपमा देखिएको थियो. आना बेट्सको रिपोर्ट.
2: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
6: Absolutely brilliant.
7: Feels really weird. It's getting darker.
2: There was around 90% coverage here, but in Spain, there was totality.
8: Oh, I mean...
3: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रोल्पामा पहिरोले घर गोठ पुरिँदा दुईजनाको मृत्यु भएको छ, दसजना बेपत्ता भएका छन्, दुईजना घाइते भएका छन्। पहिरोले रोल्पाको थवाङ गाउँपालिका 5 बोटल बारामाका कमल बहादुर फोन मगरको घर र अन्य 6 घरकोठहरू पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। हिलोमा पुरिएको अवस्थामा 60 कमलबहादुर पुन मगर र 18 शान्ति पुन मगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी पञ्चकुमार पाखुले जानकारी दिनुभएको छ। 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। पछिल्लो विवरण अनुसार पहिरोमा पुरेकाहरूको संख्या 10 पुगेको खुलेको छ। हिजो करिब 9 घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ। हिजो दिउँसो सल्यानको बानगाड कुपिन्डे नगरपालिका 1 अमराको बङ्गीरह नजिकै भेरी नदीमा खसेको जीप र बेपत्ताको खोजीका लागि आज बिहानैदेखि प्रहरी टोली खटिएको छ। हिजो दिउँसो सड़कबाट करिब 50 तल खसेर जीप भेरी नदीमा पुगेको थियो। जीपमा सवार 4 मध्ये 2 पौडिएर ज्यान जोगाएका थिए भने 2 अझै बेपत्ता छन्। बेपत्ताको खोजीका लागि आज बिहानैबाट डुङ्गा र गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउवाको दिउँसो पत्नी आर्जु राणासहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो। काँग्रेस नेता डाक्टर प्रकाश शर्माका अनुसार देउवा दिउँसो 12:30 थाई एयरबाट काठमाडौँ अवतरण हुनुहुनेछ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर तुम्बा राईको निवाससम्म स्कर्टिङ गरिने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेनामङ्गलको मूल प्रवेशद्वार गोल्डन गेटदेखि वासस्थान महाराजगंज चुनदेवीसम्म सुरक्षासहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार उहाँलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइनेछ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा बुढा नीलकण्ठ देउबा निवासमा आगजनी पनि भएको थियो। त्यसक्रममा देउबा दम्पतिमाथि समेत गम्भीर आक्रमण भएको थियो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको टोलीको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा प्रवेश गरेको छ। यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि मध्यराती 1 श्रेष्ठको घर पुगेर प्रहरीले छापा मारेको थियो। नेपाल पत्रकार महासंघ लगायतका पत्रकारका संघ संस्थाहरूले मध्यराती नै प्रहरी कार्यालयमा धरना दिएका थिए। प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो। लाखौं मानिसले सन् 1999 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तै अँध्यारो पनि भएको थियो। आना वेट्सको यो रिपोर्ट।
4: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
5: Absolutely brilliant.
6: Feels really weird. It's getting darker.
4: There was around 90% coverage here, but in Spain, there was totality.
5: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
4: NASA scientists hope to learn from it.
7: We took all these different images and really cared about that solar corona that affects us so much here on Earth.
4: It'll next happen in 2090.
3: पेरिस सेन्ट जर्मेन पिएसएले युईएफए सुपर कपको उपाधि जितेको छ। राति साल्सबर्गमा भएको खेलमा एस्टन भिलालाई 2-1 गोलले पराजित गर्दै लगातार दोस्रो पटक पिएसएले उपाधि जितेको हो। पिएसएका लागि डिजरे डुईले 2 गोल गर्नुभयो। भिलाका 17 स्ट्राइकर ब्रायन मेट्जोले 1 गोल गर्नुभयो। यससँगै पिएसएले लगातार दोस्रो पटक सुपर कप जित्ने रियल मड्रिडपछि पहिलो टोलीको कीर्तिमान बनाएको छ। रियलले सन् 2016 र सत्रमा लगातार दुई पटक यो उपाधि जितेको थियो। आध्यात्मिक गुरु सद्गुरु जगी वासुदेव विशेष यति एयरको चार्टर उडान मार्फत नेपाल आइपुग्नु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रहरीले ललितपुरको सानेपामा रहेको जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। एका बिहानै जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा कार्यालयमा रितपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तानबहादुर थापाले जानकारी दिनुभएको छ। यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि मध्यराती 1 बजे श्रेष्ठको घरमा पुगेर पनि प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरुद्ध व्यक्ति गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिलासँगको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। श्रेष्ठलाई आजै अदालतमा उपस्थित गराउने तयारी छ। यसैबीच पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिने भएको छ। धरनामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धरनाका लागि आह्वान गर्नुभएको हो। हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मा सहित पत्रकारको एक टोलीले काठमाडौँ प्रहरी परिसर अगाडि धरना प्रदर्शन गरेको थियो। श्रेष्ठलाई बिना शर्त रिहाई नगरे कड़ा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। 2082 फागुन 21 चुनावमा खटिएका म्यादी प्रहरीको पोसाक खरिदमा करिब 60 करोड़ भ्रष्टाचार भएको भन्दै परेको उजुरीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नोकझोक भएको छ। बैठकमा सत्तारूढ़ रासोपाका सांसदले उजुरीमाथि छानबिन समितिको माग गरेका छन्।
4: निर्वाचन प्रहरीको पोसाक खरिदमा 60 करोड़ रूपियाँ अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले आईजीपी दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बोलाएर जवाफ मागेको हो। छलफलमा गृहमन्त्री सुदन गुरूङलाई पनि बोलाइएको थियो, तर गुरूङ उपस्थित हुनु भएन। बैठकमा रासोपाका सांसद खगेन्द्र सुनारले उजुरीबारे छानबिनका लागि संसदीय समिति गठनको प्रस्ताव राख्नु भएको छ।
5: ओमप्रकाश अरियालजी कहाँ हुनुहुन्छ? तत्काल ल्याएर कटघारामा उभाउनु पर्यो। अहिले भर्ती लाएर छानबिन हुँदैन। सभापतिज्यू, गृह सचिव त्यो कुर्सीमा बसेर माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन। फौजदारी अभियोगमा मुद्दा चल्नुपर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ।
4: सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड़ बढी नगद चोरी भएको र घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिएको उजुरी कर्ताको आरोप रहेको सुनाउनु भएको छ।
5: आईजीपी साहबको घरबाट 3 करोड़ भन्दा बढी पैसा चोरी भयो। त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ। तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु होला। अब आईजीपीकै घरमा चोरी भयो भने अनि जनताले चाहिँ के गर्ने? हामी दिन्छौँ सुरक्षा, नआत्तिनुहोस्। हामी सरकारको नेतृत्व गरिरहेको छ। पीडित भयो, मेरो चोरी भयो, 3 करोड़ पैसा मेरो हरायो, यो तपाईँले भन्नुपर्छ।
4: छानबिन समितिको कुरा उठेपछि प्रहरी महानिरीक्षक कार्कीले आफ्ना ब्याङ्क खाता छानबिन गर्न समेत चुनौती दिनु भएको छ।
6: यसो लाग्छ कहिले काहीँ त यहाँ काम गर्न भन्दा सजिलो क्रान्ति गर्न छ। बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ। 3 करोड़ खाएको भन्ने कुरा पनि आयो, 3 करोड़ हराएको भन्ने आयो। 3 करोड़ हराएको न त 3 करोड़ हराएको छ, न हाम्रा घर परिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सबै कुराको अबगाल खाइराख्नै पर्ने होला त, जे भने पनि हुन्छ उजुरकर्ताले, त्यति हेर्न पर्ने त हुन्छ होला नि त। यो पनि म यहाँ निवेदन गर्न चाहन्छु कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु। मेरा परिवारको सजिवले भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु, कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु।
4: आईजीपी कार्कीले निर्वाचन प्रहरीकै खातामा पैसा पठाइएको र व्यापारीलाई उनकै खाताबाट पोसाकको पैसा भुक्तानी भएको जानकारी गराउनु भएको छ। उहाँले उजुरीमाथि जवाफ दिन आउँदा आफूहरूको हुर्मत लिइएको भन्दै बैठकमा आपत्ति जनाउनु भएको छ।
6: घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष युएनएन काम गरियो, ल ल्याउँ त, सबै ल्याउन हिसाब गरौँ। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने जीवनलाई दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि।
4: कार्कीले सांसद बारे साइबर ब्युरो र सीआईबीमा भएका उजुरी खोल्ने चेतावनी समेत दिनुभएको छ। आफूले आर्थिक लोभमा परेर कुनै निर्णय नगरेको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको जिकिर छ। समितिले पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा खरिद विवरण 15 दिनभित्र पठाउन निर्देशन दिएको छ।
3: अत्याधिक गर्मी, खडेरी र डढेलो प्रतिवेलाको प्रतिक्रियाबारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। हवस् त अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रोल्पाको थवाङमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 9 जना बेपत्ता भएका छन्, 2 जना घाइते भएका छन्। पहिरोमा परेर थवाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुन मगर, 18 वर्षीय शान्ति पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। सोही ठाउँकी 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला रोका मगर बेपत्ता छन्। गै राती 9 बजेतिर पहिरो खस्ता स्थानीय कमलबहादुर पुन मगरको घरसहित स्थानीयका 6 वटा घरको पुरिएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी जारी छ। कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउबादी सुपत्नी आरजू राणा सहित थालनबाट नेपाल फर्किन लाग्नु भएको हो। कांग्रेस नेता डाक्टर प्रकाश रमतका अनुसार देउबा दिउँसो 12:30 बजे थाई एयरबाट काठमाडौँ अवतरण गर्नुहुनेछ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म स्कर्टिङ गरिने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटदेखि देउबा निवास महाराजगंज चुनेपीसम्म सुरक्षासहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार वहाँलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइएको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 गते सिंगापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा पुरानीलकण्ठ देउबा निवासमा आगजनी भएको थियो। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया अगाडि बढ़ाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न 2 वटा समिति गठन गरेको जानकारी दिनुभएको छ। आयुक्त गुरूप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ भने निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा गठित समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। दुवै समितिलाई काम शुरू गरेको मितिले 30 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। लाखौं मानिसले सन् 1990 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तै अँध्यारो भएको थियो।
4: On beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
5: Absolutely brilliant.
6: Feels really weird. It's getting darker.
4: There was around 90% coverage here, but in Spain there was totality.
5: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
4: NASA scientists hope to learn from it.
3: साइप्रसमा भवनहरूको स्तरोन्नति गर्ने लामो समयदेखि चलिरहेको परियोजना अन्तर्गत परिवारहरू ढेकेलिया स्टेशनका भूकम्प प्रतिरोधी नयाँ घरहरूमा सर्दैछन्। पहिलो चरणका 46 वटा घरहरू तयार भइसकेका छन् भने यसै वर्ष थप घरहरू पनि तयार हुँदैछन्।
7: Downstairs then, this is actually the front door, but most of us like to come in via the back. I've just come in because we park the cars near here.
8: Karen Grace Adjicombe and her 4 Scots husband, Stephen, are one of the first families to move onto the King's estate.
9: They're lovely. I think it's really nice to be one of the first families to occupy these properties. It's really nice to be able to experience all of the hard work and the effort that's gone into building these great homes for us and for the families who will be coming in after us as well.
8: It's the first batch of service family accommodation in Dhekelia through the £48 million Apollo programme, delivering earthquake-proof buildings across the sovereign base areas. Lieutenant Colonel Tim Wildish is station commander.
2: This is a fantastic project for us. So not only does it give us safe housing, as in seismically compliant, but it upgrades the housing estate in Deucalia.
10: How important is housing for the men and women of the army and the armed forces?
2: Housing is quite an emotive subject. We should be striving to give people as best accommodation
3: as we can.
1: BFBS Gurkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नेवार समुदायले मनाउने एक महिने लामो गुलाब पर्व आजदेखि सुरु भएको छ। सं शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथ बुद्धको भजन कीर्तन गाएर मठ मन्दिर बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ। नेपाल भाषामा गुको अर्थ नवौं र लाको अर्थ महिना हो। गुलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ। यो पर्व बौद्ध धर्मावलम्बीको मुख्य पर्व भए पनि पछिल्लो समय अन्य समुदाय समेत सहभागी हुने गरेका छन्। रोल्पाको थवागमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 9 जना बेपत्ता भएका छन्, 2 जना घाइते भएका छन्। पहिरोमा परेर थवाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुन मगर, 18 वर्षीय शान्ति पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उत्तर गरिएको छ। सोही ठाउँकी 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला रोका मगर बेपत्ता छन्। गैराती 9 बजेतिर पहिरो खस्ता स्थानीय कमल बहादुर पुन मगरको घरसहित स्थानीयका 6 वटा घरगोट पुरिएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी जारी छ। यता प्युठानको स्वर्गद्वारी नगरपालिकाका माडी र लुङ्ग्री खोला किनारमा 4 जनाको शव फेला परेको छ। प्युठानका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक नरहरी अधिकारीका अनुसार स्वर्गद्वारी नगरपालिका 9 जुडापाटाको माडी खोलाको किनारमा अन्दाजी 12-13 वर्षीय बालकको शव फेला परेको छ। यस्तै स्वर्गद्वारी 3 किमीचौर माडी खोलाको किनारमा कमरभन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको छ। स्वर्गद्वारी 4 गोठी बाङमा पनि 1 महिलाको शव फेला परेको छ। यस्तै स्वर्गद्वारी 5 सरोजाको लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको छ। शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले फेला पारेका शवहरू रोल्पाको थवाङ पहिरोपछि बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान पनि गरेको छ। वर्षाका कारण मध्यपाडी लोकमार्ग अवरूद्ध भएको छ। रुकुम पूर्वको भूमि गाउँपालिका 4 काँडा बगर र धौला पहिरोमा लेदो सहितको भल र पहिरो खस्ता सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा यात्रु तथा अन्य सवारी बाटोमै रोकिएका छन्। वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको रुकुम पूर्वकी प्रमुख जिल्लाधिकारी कोपिला राईले जानकारी दिनुभएको छ। सड़क खुलाउन सिस्ने र भूमि गाउँपालिकाका जेसीबी परिचालन गरिएको छ। पहिरो ठूलो र सड़क समेत क्षतिग्रस्त भएकाले कालै पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने उहाँले बताउनु भएको छ। काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउबा दिउँसो पत्नी आर्जु राणासहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो। काँग्रेस नेता डाक्टर प्रकाश शरण महतका अनुसार देउबा दिउँसो 12.30 बजे थाई एयरबाट काठमाडौँ अवतरण गर्नुहुनेछ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर दुम्बा राईको निवाससम्म स्कर्टिङ गरेर लैजाने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटदेखि देउबा निवास महाराजगंज सुना देवीसम्म सुरक्षासहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार उहाँलाई स्वागत गर्न जाने कार्यकर्ताहरूलाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइनेछ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्गमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 गते सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा बुढा निलकण्ठ देउबा निवासमा आगजनी समेत भएको थियो। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता साझेदार एमाले गत असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा पर्नु भएको थियो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँले आज विश्वासको मत लिन लाग्नु भएको हो। यसअघि सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाउनु भएको थियो। सुदूरपश्चिम प्रदेशमा 53 जना सदस्य छन्। सरकार गठन वा विश्वासको मत पाउन शाहलाई 27 सांसदको समर्थन आवश्यक पर्छ। अत्याधिक गर्मी खडेरी र डढेलो प्रति बेलायतको प्रतिक्रिया बारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। आज लन्डन र मिडल्यान्ड्स क्षेत्रमा मौसम सम्बन्धी मध्यमदेखि उच्च जोखिमको चेतावनी लागू हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पत्रकार किशोर श्रेष्ठको बिना शर्त रिहाईको माग गर्दै धरना दिन पुगेका पत्रकार र प्रहरीबीच घम्साघम्सी परेको छ। पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाईमा पत्रकारहरू काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिन पुगेका थिए। शान्तिपूर्ण धरनामा बस्न खोज्दा प्रहरीले केही बेर रोकेपछि केही बेर तनाव भएको हो। कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका छन्। कतिपयले बलिरहेको लालटिन समेत बोकेर प्रदर्शन गरेका छन्। चीनतर्फको नालम झिम मो पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव आधा थुनिएको छ। आज बिहान भोटेकोशी गाउँपालिका दुई लिपिङको पारीपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गा माटोसहितको पहिरो खसेपछि चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा जति थुनिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभएको छ। यसकारण जुनसुकै बेला पनि विपज्जन्य घटना निम्तन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ। विशेष गरी भोटेकोशी बाह्रबिसे बलेफी पालिका अन्तर्गतका नदी तटीयका क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिममुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ। नेपाली बजारमा आज सुनको भाव 500 घटेको छ। आज सुन तोलाको 3,06,200 कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो 3,06,700 कारोबार भएको थियो। आज चाँदी 5 रूपियाँले बढेको छ। आज चाँदीको भाव 4,750 कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,745 कारोबार भएको थियो। राप्रपाबाट अलग भएको डाक्टर धवल शमशेर राणाको समूहले निर्वाचन आयोगमा यही 29 गते दल दर्ताका लागि जाने घोषणा गरेको छ। राणाले सामाजिक सञ्जाल मार्फत दल दर्ता गर्ने मिति घोषणा गर्नुभएको हो। यसअघि पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले तयारी नपुगेको भन्दै दल दर्ता अहिले नहुने बताउनु भएको थियो। यसपछि राणाले आह्वान पत्र जारी गर्दै दल दर्ताका लागि सार्वजनिक अपील गर्नुभएको हो। यता प्रसाई समूहका प्रमुख नेता माधव कल्पितले एक विज्ञप्ति जारी गर्दै एकता नभाडिने दावी गर्नुभएको छ। सभापति राणा र सर्वोच्च नेता प्रसाईबीच कुनै असमझदारी र तिक्तता नरहेको विज्ञप्तिमा उल्लेख छ। लाखौं मानिसले सन् 1999 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तो अँध्यारो भएको थियो। आना वेर्सको यो रिपोर्ट।
4: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
5: Absolutely brilliant.
6: Feels really weird. It's getting darker.
4: There was around 90% coverage here, but in Spain, there was totality.
7: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
4: NASA scientists hope to learn from it.
8: We took all these different images and really cared about that solar corona that affects us so much here on Earth.
4: It'll next happen in 2090.
3: अत्याधिक गर्मी, खडेरी र डढेलोप्रति बेलायतको प्रतिक्रियाबारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। आज लन्डन र मिडल्यान्ड्स क्षेत्रमा मौसम सम्बन्धी मध्यमदेखि उच्च जोखिमको चेतावनी लागू हुँदैछ। केही क्षेत्रमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। प्रधानमन्त्रीले सर्वसाधारणलाई आफूले सकेको सहयोग गर्न आग्रह गर्नुभएको छ।
9: We would ask people to check out the advice on the NHS app, particularly about the importance of staying hydrated, and the advice would be to check in on elderly friends and relatives who may need support at this particular moment in time.
3: साइप्रसमा भवनहरूको स्तरोन्नति गर्ने लामो समयदेखि चलिरहेको परियोजना अन्तर्गत परिवारहरू डेकेलिया स्टेशनका भूकम्प प्रतिरोधी नयाँ घरहरूमा सर्दैछन्। पहिलो चरणका 46 वटा घरहरू तयार भइसकेका छन् भने यसै वर्ष थप घरहरू पनि तयार हुँदैछन्। विल हेलिसको रिपोर्ट।
10: Downstairs then, this is actually the front door, but most of us like to come in via the back that I've just come in because we park the cars near here.
11: Karen Grace Adjicum and her Four Scots husband, Stephen, are one of the first families to move on to the King's Estate.
10: They're lovely. I think it's really nice to be one of the first families to occupy these properties. It's really nice to be able to experience all of the hard work and the effort that's gone into building these great homes for us and for the families who will be coming in after us as well.
11: It's the first batch of service family accommodation in Deucalia through the £48 million Apollo programme, delivering earthquake-proof buildings across the sovereign base areas. Lieutenant Colonel Tim Wildish is...
3: अब स्थायी समग्र खबर इतनी नहीं नमस्कार

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि स्वदेश फर्कनु भएको छ। उपचारका लागि भन्दै गएको फागुन तेह्रमा श्रीमती आरजू राणा सहित सिंगापुर गएका देउवा आज मध्याह त्रिभुवन राष्ट्रिय विमानस्थल उत्रनु भएको हो। उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकी सहित पार्टी कार्यकर्ताले स्वागत गरेका छन्। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा भाग लिन काठमाण्डु आएका कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए। देउवा भोलिदेखि सुकेधाराको पार्टी प्यालेसमा हुने इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। देउवा आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो। जेएनजी विद्रोहका बेला देउवा दम्पतिमाथि निवासमा एक निर्घात कुटपीट भएको थियो। देउवा आम चुनाव आउन एक साता अगाडि सिंगापुर जानुभएको थियो। त्यसपछि उतैबाट हङकङ गएका देउवा थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। देउवा दम्पति विरूद्ध पक्राउ पुर्जे समेत जारी भएको थियो। गैर कानूनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि भन्दै देउवा दम्पति विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाण्डुबाट गएको चैत्रमा पक्राउ पुर्जी लिएको थियो। तर गएको जेठमा सर्वोच्च अदालतले देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरण विभागले देउबाका छोरा जयवीरलाई पनि गएको असार 22 सात दिने पुर्जी काटेको थियो। सम्पत्ति शुद्धिकरण जाँचबुझका क्रममा केही बुझ्नुपर्ने भन्दै विभागले पत्र काटेको हो। विभागको पुर्जी बुढा निलकण्ठमा रहेको देउबाको घरमा समेत टाँसिएको थियो। भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी मृत फेला परेका छन्। कृतिपुरको होल्डिङ सेन्टरबाट सारेर बोडेको तालिम केन्द्रमा ल्याइएका 12 सुवर्ण गाउँपालिका 2 57 हिरालाल पासवान मृत भेटिनु भएको हो। बिहान करिब 10:30 कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डेको अवस्थामा पासवान मृत भेटिएको प्रहरीले जनाएको छ। पासवान थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आउनु भएको थियो। सरकारले सुकुम्बासीका घर टहरा भत्काएपछि पछिल्लो समय उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनु भएको थियो। यो सँगै सुकुम्बासी बस्ती हटाउने र घर टहरा भत्काउने सरकारी कदमपछि उत्पन्न तनाव र विस्थापनका क्रममा हालसम्म 10 नागरिकले ज्यान गुमाएका छन्। बेलायत सहित युरोपका लाखौं नागरिकले पिन होल क्यामेरा र विशेष चस्मा लगाएर सूर्यग्रहण हेरेका छन्। स्पेन ग्रीनल्याण्ड र साइबेरियाका केही भागमा खग्रास र बेलायतमा खण्डग्रास सूर्यग्रहण देखिएको थियो। बेलायतबाट हेर्दा सूर्यमा करिब 90% भाग ग्रहणले छोपेको थियो। बेलायतमा 1999 सबैभन्दा ठूलो सूर्यग्रहण लागेको हो। सूर्यग्रहण हेरेका जर्सीका केही नागरिक
4: I think it's that awe and wonder that it makes you stop.
5: It makes you think about how small we are in the world when you see that.
6: I've never seen an eclipse before. It didn't go as dark as I thought, but when it was like in the middle, you could see the outer rim and that was so cool.
3: पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहाईको माग गर्दै धरना दिन पुगेका पत्रकार र प्रहरी बीच खम्साखम्सी परेको छ। पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाईमा पत्रकारहरू काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिन पुगेका थिए। शान्तिपूर्ण धरनामा बस्न खोज्दा प्रहरीले केही रोकेपछि केही बेर तनाव भएको हो। कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर लगायतका नारा लेखेका लगाड प्रदर्शन गरेका छन्। कतिपयले बलिरहेको लालटेन समेत बोकेर प्रदर्शन गरेका छन्। चीनतर्फको न्यालम झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव आधा थुनिएको छ। आज बिहान भोटेकोसी गाउँ परेका दुई लिपिङको पारीपट्टि चीनतर्फको क्षेत्रमा रुङ्गा माटो सहितको पहिरो खसेपछि चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव करिब आधा जति थुनिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभएको छ। यसकारण जुनसुकै बेला कुनै पनि विपज्जन्य घटना निम्तन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ। विशेष गरी भोटेकोसी बाह्रविसे बलिफी पालिका अन्तर्गतका केही नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ। अत्याधिक गर्मी खडेरी र डढेलोको प्रकोप हुन थालेपछि बेला सरकारले कोब्रा बैठक राखेको छ। प्रधानमन्त्री एनडी बर्नहमले डाकेको बैठकमा गर्मी खडेरी र डढेलो नियन्त्रणको तयारीबारे छलफल भएको छ। लन्डन र मेट वेटल्यान्ड्समा आजदेखि एम्बर मौसम चेतावनी लागू हुने भएको छ। केही क्षेत्रमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। गर्मीका कारण सड़क र रेल सेवामा ढिलाइ हुन सक्ने भन्दै यात्रुलाई सजग गराइएको छ। वृद्धवृद्धा र जोखिमका नागरिकलाई गर्मीको असरबाट जोगिन आग्रह गरिएको छ। प्रधानमन्त्रीले आवश्यक परेका ठाउँमा एकअर्कालाई सहयोग गर्न सर्वसाधारणलाई पनि आह्वान गर्नुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: पत्रकार सम्बद्ध संघ संस्था राजनीतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विपरीत भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानव अधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्बाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। कांग्रेस पूर्व सभापति शेर बहादुर देउबा 5.5 महिनापछि स्वदेश फर्कनु भएको छ। उपचारका लागि भन्दै गएको फागुन 13 श्रीमती आरजू राणासहित सिंगापुर गएका देउबा आज मध्याह त्रिभुवन विमानस्थल उत्रनु भएको हो। उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकी सहित पार्टी कार्यकर्ताले स्वागत गरेका छन्। संस्थापन इतर सम्भवको राष्ट्रिय भेलामा भाग लिन काठमाडौँ आएका कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए। देउबा भोलिदेखि सुकेधाराको पार्टी प्यालेसमा हुने इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। देउबा आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो। जेएनजी विद्रोहको बेला देउबा दम्पतिमाथि निवासमै निर्घात कुटपीट भएको थियो। देउबा आम चुनाव आउन एक साता अघि सिंगापुर जानुभएको थियो। त्यसपछि उतैबाट हङकङ गएका देउबा थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। देउबा दम्पति विरूद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो। गैर कानूनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि भन्दै देउबा दम्पति विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट गएको चैतमा पक्राउ पूर्जी लिएको थियो। तर गएको जेठमा सर्वोच्च अदालतले देउबा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको थियो। शुद्धिकरण विभागले देउबाका छोरा जयवीरलाई पनि गएको असार 22 सात दिने पूर्जी काटेको थियो। सम्पत्ति शुद्धिकरण जाँचबुझका क्रममा केही बुझ्नुपर्ने भन्दै विभागले पत्र काटेको हो। विभागको पूर्जी बुढानीलकण्ठमा रहेको देउबाको घरमा समेत टाँसिएको थियो। भक्तपुर बोडेको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी मृत फेला परेका छन्। किर्तिपुरको होल्डिङ सेन्टरबाट सारेर बोडेको तालिम केन्द्रमा ल्याइएका 12 सुवर्ण गाउँपालिका 2 57 वर्षीय हिरालाल पासवान मृत भेटिनु भएको हो। बिहान करिब 10:30 कोठाको फ्यानमा सलको बासो लगाएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएको प्रहरीले जनाएको छ। पासवान थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आउनु भएको थियो। सरकारले सुकुम्बासीका घर टहरा भत्काएपछि पछिल्लो समय उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनु भएको थियो। यो सँगै सुकुम्बासी बस्ती हटाउने र घर टहरा भत्काउने सरकारी कदमपछि उत्पन्न तनाव र विस्थापनका क्रममा हालसम्म 10 नागरिकले ज्यान गुमाएका छन्। जापामा पछिल्लो 4 महिनामा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमणबाट 5 मृत्यु भएको छ। हालसम्म 9 जेई संक्रमण पुष्टि भएकोमा 5 मृत्यु भएको हो। मृत्यु हुनेमा 3 पुरूष र 2 महिला छन्। जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले संक्रमित सबै 50 वर्षभन्दा माथिका रहेको जानकारी दिनुभएको छ। जापानिज इन्सेफ्लाइटिस क्यूलेक्स जातको संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सुंगुर र हाँस जेही भाइरसका मुख्य स्रोत मानिन्छन्। सुंगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा रहने गर्छन्। जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेहीबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिन तथा सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेही विरूद्ध को खोप लगाउन आग्रह गर्नुभएको छ। सरकारले आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। वर्षेनी दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यो वर्ष झन्डै एक महिना अघि नै सञ्चालनमा ल्याइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ। करिब साढे पाँच महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्के लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न सफल भएको र ताजा जनमत कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागिपर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र सम्बोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभएको छ। पत्रकार सम्बद्ध संघ संस्था, राजनीतिक दल, नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचार संहिता र संविधान विपरीत भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानव अधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता, मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्बाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। रोल्पामा पहिरोले घर गोठ पुरिँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। थबाङ पाँच, कोटल बाह्रमा गए राति खसेको पहिरोमा परे पाँचजना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि 18 वर्ष शान्ति पुन मगर, 65 वर्ष कमल बहादुर पुन मगर, 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर, 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको हो। 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनु भएको छ। दुवैजनालाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि भुटोलतर्फ ल्याइएको छ। बेपत्ता 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लीला बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगरको खोजी भइरहेको छ। लगातार पानी पर्दा लेदो सहितको पहिरो आइरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ। सरकारले आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। वर्षेनी दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यो वर्ष झन्नै एक महिना अघि नै सञ्चालनमा ल्याइएको हो। खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। आजदेखि सिंहदरबारभित्र पनि बिक्री कक्ष शुरू गरिएको छ। चाड़ पर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ्न सक्ने भन्दै यो वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीले जनाएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छूट पाइनेछ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दैनिक उपभोगका खाद्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। झापामा पछिल्लो 4 महिनामा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमणबाट 5 जनाको मृत्यु भएको छ। हालसम्म 9 जनामा जेई संक्रमण पुष्टि भएकोमा 5 जनाको मृत्यु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जनहस्त साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई म्याथपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ। श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ जिल्ला अदालत उपस्थित गराइनेछ। उहाँलाई दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा हिजो राति घर नजिकैबाट पक्राउ गरिएको हो। आम संचारको नियामक निकाय प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता दीपक खनाले विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ निजी निवासमा खान तलासी र जनआस्थाको कार्यालयमा प्रहरी हतियारसहित प्रवेश गरेर कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन भन्दै काउन्सिलले धरपकड़को शैलीप्रति ध्यानाकर्षण गराएको छ। सही सूचना पाउने नागरिक हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भन्दै विज्ञप्तिमा सम्बद्ध सबैले प्रेसको मर्यादा कायम राख्नुपर्ने तथा प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने पनि उल्लेख छ। प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दताप्रति संचारकर्मी समेत सचेत हुनुपर्ने बताएको छ। सत्य तथ्य सन्तुलित र विश्वसनीय तरिकाबाट पत्रकारिताको व्यावसायिक अभ्यासलाई मर्यादित जवाफदेही र उत्तरदायी बनाउन पनि काउन्सिलले आग्रह गरेको छ। कांग्रेस पूर्व सभापति शेर बहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किनुभएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगतै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउबाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेल मिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्ष राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नु भएको छ। देशभरका सामुदायिक विद्यालयमा 6 र 9 मा अध्ययनरत 140,284 विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन्।
4: 753 स्थानीय तहबाट छनौटमा परेका विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन्। छात्रवृत्ति पाउन विद्यार्थीले विपन्न लक्षित मापदण्ड पूरा गर्नुपर्छ। न्यून आय भएका, आर्थिक अवस्था कमजोर भएका, अभिभावक नभएका वा विशेष परिस्थितिमा रहेका लगायत जातिगत र वर्गीय आधारमा छात्रवृत्ति प्रदान गरिने भएको छ। यस्तो छात्रवृत्ति कक्षागत कोटाभित्र परेका विद्यार्थीलाई सरकारले उपलब्ध गराएको रकमबाट स्थानीय तहले दिनेछ। पहिलो चरणमा छनौटमा परेका विद्यार्थीले जनहित 6,000 रूपियाँ पाउनेछन्। शिक्षा विभागका महानिर्देशक अरूण प्रसाद नेउपानेले करिब 1 अर्ब रूपियाँ बराबरको छात्रवृत्ति कक्षा 6 र 9 का विद्यार्थीले पाउने बताउनु भएको छ। स्थानीय तहले तोकेको कोटाभित्र पर्ने गरी पहिलो चरणमा प्रति विद्यार्थी 6,000 रूपियाँले उपलब्ध गराइनेछ। पहिलो वर्ष 6,000 रूपियाँ पाउनेछन् भने हरेक वर्ष कक्षागत रूपमा 24,000 रूपियाँसम्म छात्रवृत्ति पाउनेछन्। विभागका निर्देशक एवं सूचना अधिकारी निम प्रकाश सिंह राठौरले गत वर्ष 6 कक्षामा छात्रवृत्ति पाएका विद्यार्थीले यो वर्ष 7 कक्षामा र अर्को वर्ष 8 कक्षा हुँदै कक्षा 10 सम्मै छात्रवृत्ति पाउने बताउनु भएको छ। देशैभरिका स्थानीय तहमध्ये बुढा नीलकण्ठ नगरपालिका, मनाङको मनाङ दिस्याङ र नार्पा भूमि, मौतरीको मटिहानी नगरपालिका, पर्साको छिपहार्मी गाउँपालिका र पार्टीवा सुगौरी गाउँपालिकाले छात्रवृत्ति फारम प्रविष्ट नगरेकाले यी पालिका भने यो कार्यक्रमबाट वञ्चित भएका छन्।
3: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद राखे पनि आगामी मंगसिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्डको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर 16 देखि 19 गतेसम्म आयोजना गर्ने निर्णय गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभयो।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले गगन थापालाई सभापति स्वीकार गरेको छ। आज करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ। चुनदेवी सम्पर्क कार्यालयमा देउवा नै सभापति भएको बोर्ड टाँसिएको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निशा दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति स्वीकार गरेको हो। देउवा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूहरूको वैधानिक सभापति देउवा नै भएको दावी गर्दै उहाँले नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ। आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठको पक्राउ निजी निवासमा खान तलासी र जनआस्थाको कार्यालयमा प्रहरी हतियारसहित प्रवेश गरेर कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। कुनै समाचारको विषयमा चित्त नबुझी काउन्सिलमा उजुरी दिन भन्दै काउन्सिलले धरपकड़को शैलीप्रति ध्यानाकर्षण गराएको छ। सही सूचना पाउने नागरिकको हकको प्रत्यावधि प्रेस स्वतन्त्रताबाटै हुने भन्दै विज्ञप्तिमा सम्बद्ध सबैले प्रेसको मर्यादा कायम राख्नुपर्ने तथा प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने पनि उल्लेख छ। प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दताप्रति संचारकर्मी समेत सचेत हुनुपर्ने बताएको छ। सत्य तथ्य सन्तुलित र विश्वसनीय तरिकाबाट पत्रकारिताको व्यावसायिक अभ्यासलाई मर्यादित जवाफदेही र उत्तरदायी बनाउन पनि काउन्सिलले आग्रह गरेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम
4: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट 12-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन कर्मचारीको कार्यजीवन सन्तुलन अभिवृद्धि गर्न ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यस व्यवस्थाले कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत सवारी इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
3: पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। पूर्जाले विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्रै आरोहण गरेर विश्व कीर्तिमान बनाउनु भएको थियो। क्वीन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका मेजर एक गुरूङले पूर्जासँगको सम्बन्ध र उहाँको योगदानको स्मरण गर्नुभएको छ।
5: To all of you for joining us here today at the home of Queen's Kirk Engineer Maidstone to honor and pay tribute to an extraordinary man who touched the life of so many people around the world.
3: त्यस्तै क्याप्टेन सुमन घलेले पूर्जाको साहस मेहनत र उपलब्धिको प्रशंसा गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
6: He was the fearless mountaineer. He stood on top of the world, a soldier. A Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
3: 36 इन्जिनियर रेजिमेन्ट तथा क्वीन्स गोर्खा इन्जिनियर्सका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल सनपारले निर्मल पूर्जाको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ। जीवनको उत्कृष्टता हासिल गर्न निरन्तर प्रयास गर्नुपर्ने सन्देश पूर्जाले दिएको उहाँको भनाइ छ।
2: We will celebrate him by rising to that challenge and in his memory I ask each and every one of you to push your limits.
3: अहिले सम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जनआस्थाका सम्पादक किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थपेको छ श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्रेको थियो उहाँलाई वैयती गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ उहाँको रिहाईको माग गर्दै पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले प्रदर्शन गरिरहेका छन् उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउबा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको छ आज करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउबा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ जुनदेवी सम्पर्क कार्यालयमा देउबा नै सभापति भएको बोर्ड जाँचिएको छ पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निस्ता दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो देउबा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूको वैधानिक सभापति देउबा नै भएको दावी गर्दै उहाँलाई नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको मिति परिवर्तन नहुने गरी तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्ने बारे छलफल भइरहेको बताउनु भएको छ आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेल
4: यो असोजको 16, 17, 18, 19 गते हामीले जुन अधिवेशन पहिले नै घोषणा गरेका थियौँ त्यही मितिमा अधिवेशन सम्पन्न गर्ने गरी त्योभन्दा तलका अधिवेशनहरूको मिति जुन तय भएको थियो त्यसलाई सामान्य हेरफेर गर्ने थोरै केही समय तलमाथि गर्ने स्थिति हुनसक्छ त्यसको छलफल भइरहेको स्थिति छ त्यसपछि हामीले यो क्रियाशील सदस्यता अध्यावधिकको विषय नयाँ वितरणको विषयमा 77 जिल्लामा प्रतिनिधि पठाएका थियौँ केन्द्रीय समितिमा प्रतिनिधि साथीहरू थुप्रै हुनुहुन्छ उहाँहरूले जिल्लाको वस्तुगत स्थितिका बारेमा सदस्यता अध्यावधि गर्ने र नयाँ वितरण गर्ने सन्दर्भमा भएका समस्याहरू र त्यो सदस्यता टुङ्ग्याउनका निम्ति उहाँहरूले जुन सुझाव दिनुपर्ने हो त्यसका बारेमा पनि उहाँहरूले कुरा राखिरहनु भएको छ अब हाम्रो सदस्यता वितरण र अध्यावधिकको सम्पूर्ण काम सकिएको छ त्यसबारेमा परेका केही अप्ठ्याराहरू सदस्यतासँग जोडिएका केही विषयहरूका बारेमा पनि मिटिङमा कुरा भइरहेको स्थिति छ अब त्यस अलावा एजेन्डामा उल्लेख भएका अन्य सबै विषयमा साथीहरूले आफ्ना कुराहरू राख्ने क्रम जारी रहेको
3: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुभएको छ आज साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको छ प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्व को सरकार अल्पमतमा परेको थियो मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी र एमाले बीच भएको सहमति अनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ गत आर्थिक वर्षमा अहिलेसम्मकै बढ़ी 12 अर्बको अलैची निर्यात भएको छ
5: नेपालबाट गत आर्थिक वर्षमा 12.5 खर्ब रूपियाँको अलैची निर्यात भएको हो यो अहिलेसम्मकै बढ़ी हो धेरैजसो पूर्वी नेपालका पहाड़ी जिल्लामा उत्पादन हुने अलैची सबैजसो मेची भन्सार कार्यालय हुँदै निर्यात भएको छ मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2082/83 12.63 करोड़ 69 लाख 85,870 किलो अलैची निर्यात भएको छ यो मूल्य आर्थिक वर्ष 2081/82 तुलनामा 4,96,29,33,000 रुपियाँ अर्थात 39% बढ़ी हो आर्थिक वर्ष 2081/82 7,67,40,37,000 42,94,585 किलो अलैची निर्यात भएको थियो गत आर्थिक वर्षमा उत्पादन र मूल्य दुवै बढ़ेका कारण अलैचीले ठूलो परिणाममा विदेशी मुद्रा आर्जन गरेको हो
3: दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति पाँचौं पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगसिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रोल्पामा पहिरोले घर गोठ पुरिँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। थवाङ 5 कोटल 12 गैराती खसेको पहिरोमा पुरिएका 5 अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि 18 वर्ष शान्ति पुन मगर, 65 वर्ष कमल बहादुर पुन मगर, 40 वर्ष जुन कुमारी पुन मगर, 9 वर्ष असीम पुन मगर, 6 वर्ष अशोक पुन मगर, 75 वर्ष दल बहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको हो। 22 वर्ष हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनु भएको छ। दुवैजनाको बुटोलमा उपचार भइरहेको छ। बेपत्ता 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगरको खोजी भइरहेको छ। लगातार पानी परेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुराना पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागिपर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नु भएको छ। आफू पक्षको राष्ट्रिय भेलाको सन्दर्भ पारेर देउवा स्वदेश आइपुग्नु भएको छ। स्वदेश आए लगत्तै उहाँले सन्देश जारी गर्नुभएको छ। खासमा देउवा यही बेला फर्कनुको सन्देश के हुन सक्छ? विश्लेषक मुमाराम खनाल।
4: शेरबहादुर देउवाको जुन आगमन भएको छ, यो आगमनसँग दुई तीनवटा कुराहरू चाहिँ जोडिएका छन्। एउटा अदालती प्रक्रिया एक पटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउवाको आगमन, आफ्नो चाहिँ भेला र सर्वोच्च अदालतको चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यस कारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्पिरिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ। अहिले
5: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने हिम्मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
4: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व, पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जायस देखिँदैन। उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विनओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली कङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो अहिले, अरू कुनैमा पनि त्यो विकल्प देखिँदैन। त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
5: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भनेदेखि कांग्रेस हुन्थ्यो,
4: एकदमै एकदमै त्यसमा पनि त्यो पनि सुधारिएको कांग्रेस भनौँ न, त्यो देउबाको कांग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन। र देउबाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन, त्यसमाले अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ, मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ, त्यस कारणले राजनीति नै छैन, राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन।
5: कांग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
4: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता कम्पोजिसन पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ।
3: यसैबीच देउबा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउबा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ। चुनदेवी सम्पर्क कार्यालयमा देउबा नै सभापति भएको बोर्ड टाँसिएको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो। देउबा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफ्नो वैधानिक सभापति देउबा नै भएको दावी गर्दै उहाँले नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको मिति परिवर्तन नहुने गरी तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्ने बताउनु भएको छ। सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री पौडेल,
2: यो असोजको 16, 17, 18, 19 गते हामीले जुन अधिवेशन पहिले नै घोषणा गरेका थियौं त्यही मितिमा अधिवेशन सम्पन्न गर्ने गरी त्योभन्दा तलका अधिवेशनहरूको मिति जुन तय भएको थियो त्यसलाई सामान्य हेरफेर गर्ने थोरै केही समय तलमाथि गर्ने स्थिति हुन सक्छ।
3: जनआस्थाका सम्पादक किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि 3 दिनको म्याद थपेको छ। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्रेको थियो। उहाँलाई वैयक्तिक गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँको रिहाईको माग गर्दै पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले प्रदर्शन गरिरहेका छन्। उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुभएको छ। आज साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। अब खबर फटाफट।
5: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण सुरु आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का
3: पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ पूर्जाले विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्रै आरोहण गरेर विश्व कीर्तिमान बनाउनु भएको थियो अहिलेसम्मका खबर यति नै नमस्कार
1: यो BFBS गोर्खा रेडियो हो

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिँदै पार्टी मिलाउनमा काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
1: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौँ। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाइ। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण 100 अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसङ्घले उद्धार तथा राहत कार्यमा महत्त्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इन्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागु औषध प्रयोग गरेको वा नगरेको परीक्षण सुरु गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागु औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इन्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कडा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रुसले आक्रमण सुरु गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
3: 10 जना भनेको अहिलेसम्म 5 जनाको शनाखत भयो अरे आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको, त एक दिन भएर शनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका दुईजनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
3: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरी सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पूर्ण क्षति भएर मृतक त्यो घरका सबै मान्छे मरेको हुनाले अरू गाई वस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो यकिन भइ नसकेको छैन अहिलेसम्म।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली काङ्ग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली काङ्ग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, काङ्ग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौँ।
1: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्त्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौँ महाधिवेशनको नेतृत्व चौधौँ अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौँ अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौँ अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काङ्ग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पङ्क्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
1: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त विषादीमा।
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
1: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
4: भनेपछि
1: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौँ भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईवटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौँ अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् र भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
4: र भनेको तपाईँहरू
1: अब शेरबहादुरजीकै नेतृत्वमा पन्ध्रौँ अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ।
1: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसमै हुनुहुन्थ्यो, चौधौँ अधिवेशनमा निर्वाचित त उहाँ दुईजना महामन्त्री
4: होइन वैधानिकता कुरा आउँछ। उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेको छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेको छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि।
1: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
4: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवाजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
1: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: देवानिकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
5: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म माननीय सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट।
2: नाब्लुसको दक्षिणमा रहेको कुसरा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपिल गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ्दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुसराबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाडीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सडकमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय सञ्चार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै

0: सेवा गर्न फर्किएको बताउनु भएको छ।
1: करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुराना पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभएको छ।
0: जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। बिना आधार पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरण आदेश थुनामुक्त जारी गर्न रिटमा माग गरिएको छ। बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईका लागि भोलि पेशी तोकिएको छ। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई हिजो साँझ पक्राउ गरेको थियो। सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्तापछि लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। यही साउन 10 गतेदेखि देशैभरका पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितहरूले माइतीघर मण्डलामा आत्मदाहको प्रयाससम्म गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले आज पुनः वार्ता बोलाई सहमति जुटाएको हो। अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा भएको छ। त्यस्तै दाङको गोराही, अर्घाखाँची, नवलपरासी लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपासमा थप वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै जसो ठाउँमा पनि वर्षाको सम्भावना छ। अब खबर फटाफट।
2: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामारोशन क्षेत्रलाई जोडेर बढी मालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानवाधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू। आउँदो असार 24 सम्म काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी। 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे।
0: नमस्कार।
3: SBS Kulkan Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ. करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ. स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ. वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ. युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई काँग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ. पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ. संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि काँग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ. 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभयो. आफू पक्षीय राष्ट्रिय भेलाको सन्दर्भ पारेर देउवा स्वदेश आइपुग्नु भएको छ र आए लगत्तै उहाँले सन्देश जारी गर्नुभएको छ. खासमा देउवा यही बेला फर्कनुको सन्देश के हुन सक्छ? विश्लेषक मुमराम खनाल.
4: अब शेरबहादुर देउवाको जुन आगमन भएको छ, यो आगमनसँग दुई तीनवटा कुराहरू चाहिँ जोडिएका छन्। एउटा, अदालती प्रक्रिया एकपटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउवाको आगमन आफ्नो चाहिँ भेला र सर्वोच्च अदालत को चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यसकारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्प्रिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ अहिले।
5: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
4: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व, पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जायस देखिँदैन। उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली कङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो अहिले। अरूको कुनैमा पनि त्यो विकल्प देखिँदैन। त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
5: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भनेदेखि काङ्ग्रेस हुन्थ्यो।
4: एकदमै एकदमै, त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न, त्यो देउवाको काङ्ग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन र देउवाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन। त्यसमा अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ। मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ, त्यसकारणले राजनीति नै छैन। राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन।
5: काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
4: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता कम्पोजिसन कन्स्टिट्युसन, पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग, यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ। तर मलाई लाग्छ
3: विश्लेषक मुमराम खनालसँगको विस्तृत कुराकानी कार्यक्रम शुक्रबार बहसमा सुन्न सक्नुहुनेछ। हवस् त, खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोर्खा रेडियो
1: गुद्रुकलाई पकाउनु पर्दैन, सालीले पकाउनु पर्दैन
2: हो र?
1: तर छन् केटाहरू, मेरो साली चाहिँ साली होइन के, महासाली हो
2: र,
1: केही गरी पनि मान्दैन।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पाकिस्तानको ब्रोडपिक हिमालय आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। क्याट्रिकमा तालिम पूरा गरेपछि पूर्जा आबद्ध भएको क्वीन्स गोर्खा इन्जिनियर्सले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो। थप जुलियट डुआरबाट।
4: Serving personnel, retired Gurkhas and close friends and family attended the ceremony for the mountaineer and former special boat service operator at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gail, who served alongside him, paid this tribute.
5: He was the fearless mountaineer. He stood on top of the world. A soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet, Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
4: Lieutenant Colonel Sean Parr, commanding officer of 36 Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
6: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
4: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
3: पत्रकार सम्बद्ध संघ संस्था राजनीतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विरूद्ध भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानवाधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्वाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।
7: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण सुरु, आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्नै बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1500 परिवारले 1,55,00,000 तिरे। अझै 500 ग्राहकबाट 20,00,000 असुल्न बाँकी। र सुर्खेतमा साउन लागि यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
3: नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: TFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: हिमालयन री इन्स्योरेन्सका संचालक रोहित गुप्ता पूर्वपक्षका लागि कारागार चलान भएका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले हिमालयन री इन्स्योरेन्सको 2.73 अर्ब रूपियाँ भन्दा बढ़ी रकम ब्रोकर कम्पनी मार्फत शेयर खरिदमा प्रयोग गरेको आरोप छ। उक्त रकमबाट शेयरको मूल्यमा कृत्रिम वृद्धि गरी गैर कानूनी लाभ लिएको आरोप पनि छ। गुप्ता विरूद्ध धितो पत्र र बीमा ऐन अन्तर्गत समेत छुट्टा छुट्टै मुद्दा दायर भएको छ। सोही मुद्दामा शुभेच्छा खरेललाई भने 10 लाख रूपियाँ धरोटीमा रिहा गर्न आदेश भएको छ। यसअघि दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ। अन्य प्रतिवादी धरोटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुखहरूको संगठनले सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ। बुधबारको बैठकमा सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल र तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याल लगायतमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो। पूर्व प्रहरी प्रमुखहरूको मञ्चले सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमा विपरीत रहेको जनाएको छ। नेपाल प्रहरीको नेतृत्व कानूनी प्रक्रिया र व्यावसायिक आधारमा चयन हुने भन्दै तथ्यहीन र अपमानजनक टिप्पणी उचित नभएको मञ्चको भनाइ छ। संसदीय समितिमा सरकारी तथा जनसरकारका विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने भन्दै मञ्चले त्यसको अधिकारलाई सम्मान गर्ने पनि जनाएको छ। तर नेपाल प्रहरी जस्तो सुरक्षा निकायले यसको नेतृत्वमाथि तथ्यहीन आरोप लगाउँदा संसदीय व्यवस्थाकै गरिमामाथि प्रश्न उठ्ने मञ्चको भनाइ छ। मञ्चले सांसद सुनारलाई आफ्नो भाषा शैली र व्यवहार सुधार गर्दै पदीय जिम्मेवारीको गम्भीरता बुझ्न र यस्ता अभिव्यक्ति नदोहोर्याउन आग्रह गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 70 वर्ष उमेर हद र कार्यकारी पदमा लगातार 2 कार्यकाल मात्रै रहन पाउने व्यवस्था पुनः लागू गर्न सुझाव दिएको छ। महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसुदामा पार्टी पुनर्गठनका लागि 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी सानो र छरितो बनाउनु पर्ने उल्लेख छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नयाँ नीति र एजेण्डा आवश्यक रहेको औल्याइएको छ। फागुन 21 गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ। जेएनजी आन्दोलनसम्म मुलुक पुग्नुमा ओली नेतृत्वको सरकारको कमजोरी रहेको पनि उल्लेख छ। पार्टीमा गुटबन्दी, विलासी जीवनशैली र सामाजिक सञ्जाल मार्फत असहमति व्यक्त गर्ने प्रवृत्ति बढ़ेको भन्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास घटाएको निष्कर्ष प्रतिवेदनमा छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको समेकत्वमा बनेको 15 सदस्यीय कार्यदलले प्रदेश स्तरमा छलफल गरी सुझाव संकलन गरेको थियो। मस्यौदा थापा र ओलीलाई बुझाइसकेपछि कार्यदलका सदस्यलाई पनि अध्ययनका लागि दिइएको छ। तर कार्यदल सदस्य भानुभक्त ढकालले भने आफूले निवेदन प्रतिवेदन नपाएको बताउनु भएको छ। प्रतिवेदनका केही विषयप्रति ओली असन्तुष्ट रहेको पनि बताइएको छ। यो वर्ष गण्डकी प्रदेशका 9 जिल्लामा डेंगीको संक्रमण देखिएको छ।
4: हिजोसम्म 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 900, तनहुमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङजा 13 र नवलपुरमा 4 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गा जानकारी दिनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न खोज र नष्ट गर अभियान शुरू गरिएको बताउनुभयो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगी संक्रमण थप बढ्ने उहाँको भनाइ छ। डेंगी सार्ने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न नदिन उहाँले आग्रह गर्नुभएको छ।
3: बेलायतमा यस वर्षको 5 औं तातो लहर शुरू भएको छ। इंग्ल्याण्डका पूर्वी, दक्षिण पूर्वी र मिडल्याण्ड क्षेत्रमा बढ़ी गर्मी हुने अनुमान गरिएको छ। ती क्षेत्रमा मध्यरातसम्म अत्यधिक गर्मीको एम्बर चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मी र सुक्खा मौसमका कारण स्वास्थ्य सेवा, अग्नि नियन्त्रक र पानी कम्पनीहरू दबावमा छन्। मौसम प्रस्तुता साइमन किङले गर्मीका कारण तापक्रममा नयाँ रेकर्ड लगातार बनिरहेको बताउनु भएको छ।
2: We're on track for the hottest summer on record across the UK. And only yesterday, Wales recorded its hottest August day on record. The temperature in West Wales got to 35.3 degrees Celsius. And with that, it now makes it four consecutive months where we've had a temperature in excess of 35 degrees Celsius. The records just keep on tumbling.
3: रोयल कलेज अफ नर्सिङले गर्मीका कारण स्वास्थ्यकर्मीले असहज र अमानवीय अवस्थामा काम गर्नुपरेको जनाएको छ. युनियनकी प्याट्रिसिया मार्केसले कर्मचारीको सुरक्षाका लागि भवनलाई अत्याधिक गर्मीबाट सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ. हवस् त, खबर यति नै.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: कर्ज असुलीका लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क एनआइएमबीका सञ्चालक र सीईओ विरूद्ध मुद्दा दायर भएपछि ब्याङ्किङ क्षेत्र चिन्तित बनेको छ। स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्ज असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरूद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको भनाइ छ। एनआइएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआइएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआइएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वया माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले नेपाल भट्टराई विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले 7 वर्ष अघि दायर गरेको रिटमा यस्तो आदेश भएको हो। अख्तियारले ललिता निवास प्रकरणमा 175 जना विरूद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री द्वया नेपाल र भट्टराई तथा मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाएको भन्दै न्यौपानेले रिट दायर गर्नुभएको थियो। रिटमा सबैलाई प्रतिवादी बनाउन अख्तियारलाई आदेश दिन माग गरिएको छ। 7 वर्षदेखि विचाराधीन रिटमा सर्वोच्चले अहिले लिखित जवाफ मागेको हो। नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज शुरू हुँदैछ। बिहान 11:30 बजे भेला उद्घाटन हुनेछ। काठमाडौँ सुकेधाराको पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलामा करिब 4500 नेता कार्यकर्ता सहभागी हुने प्रचार प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। करिब 6 महिनापछि हिजो स्वदेश फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवा भेलाको प्रमुख अतिथि हुनुहुनेछ। भेलामा पार्टीको राजनैतिक आर्थिक र सांगठनिक अवस्थाबारे छलफल हुने बताइएको छ। विशेष महाधिवेशन र फागुन 21 गतेको निर्वाचनमा काँग्रेसले बेहोरेको पराजयको समीक्षा पनि गरिनेछ। यस्तै पार्टीको आगामी राजनैतिक तथा सांगठनिक कार्यदिशा तय गर्न विभिन्न प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधनको प्रस्ताव समेत भेलामा पेश हुनेछ। इतर पक्षका नेताहरूले भेला मार्फत पार्टी एकताको सन्देश दिने बताएका छन्। अब खबर फटाफट।
4: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू। आउँदो असार 24 सम्म काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्नै बाँकी। 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खाने पानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे। अझै 500 ग्राहकबाट 20 लाख असुल नबाँकी। र सुर्खेतमा साउन लागे यता 44,500 सिलिन्डर ग्यास वितरण। यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
3: सरकार र लघुवित्त पीड़ितबीच 7 बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्तापछि लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। यही साउन 10 गतेदेखि देशैभरका पीड़ितहरूले राजधानीमा मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्खिएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितले माइतीघर मण्डलामा आत्मदाहको प्रयास समेत गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले पुनः वार्ता बोलाई सहमति जुटेको हो र 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। अवस्था खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ. करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ. स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ. वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ. युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई काँग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ. पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ. संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि काँग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ. 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभयो. आफू पक्षीय राष्ट्रिय भेलाको सन्दर्भ पारेर देउवा स्वदेश आइपुग्नु भएको छ र आए लगत्तै उहाँले सन्देश जारी गर्नु भएको छ. खासमा देउवा यही बेला फर्कनुको सन्देश के हुन सक्छ? विश्लेषक मुमराम खनाल.
4: अब शेरबहादुर देउवाको जुन आगमन भएको छ, यो आगमनसँग दुई तीनवटा कुराहरू चाहिँ जोडिएका छन्। एउटा अदालती प्रक्रिया एकपटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउवाको आगमन आफ्नो चाहिँ भेला र सर्वोच्च अदालत को चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यसकारणले यी तीनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्पिरिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ अहिले।
5: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने हिम्मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
4: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व, पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जायस देखिँदैन। उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली काङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो। अहिले अरू कुनैमा पनि त्यो विकल्प देखिँदैन, त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
5: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भने काङ्ग्रेस हुन्थ्यो?
4: एकदमै एकदमै, त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न, त्यो देउवाको काङ्ग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन र देउवाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन, त्यसमा अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ, मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ। त्यसकारणले राजनीति नै छैन, राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन।
5: काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
4: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता, कम्पोजिसन, पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग, यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ, तर मलाई लाग्छ
3: विश्लेषक मुमराम खनालसँगको विस्तृत कुराकानी कार्यक्रम शुक्रबार सुन्न सक्नुहुनेछ। अवश्य खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ. क्याट्रिकमा तालिम पूरा गरेपछि पूर्जा आबद्ध भएको क्वीन्स गोर्खा इन्जिनियर्सले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो. थप जुलियट डुआरबाट.
4: Serving personnel, retired Gurkhas and close friends and family attended the ceremony for the mountaineer and former special boat service operator at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gale, who served alongside him, paid this tribute.
5: He was the fearless mountaineer. He stood on top of the world. A soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet Nims Thai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
4: Lieutenant Colonel Sean Parr, commanding officer of 36th Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
6: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
4: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
3: पत्रकार सम्बद्ध संघ संस्था राजनैतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्. उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्. नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विरूद्ध भएको बताएको छ. नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ. मानवाधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता, मौलिक हक र संविधानको उल्लङ्घन भएको भन्दै आपत्ति जनाएको छ. नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ. एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको गर्नुभएको छ. राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्वाध काम गर्न दिन अनुरोध गर्नुभएको छ. कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ. आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यान आकर्षण भएको जनाएको छ.
7: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो. बाजुराको बढीमालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढीमालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग. यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी. काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह. मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण सुरु, आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का. कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र. दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे. भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घरदैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1500 परिवारले 1,55,00,000 तिरे, अझै 500 ग्राहकबाट 20,00,000 असुल्न बाँकी। र सुर्खेतमा साउन लागे यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: हिमालयन री इन्स्योरेन्सका संचालक रोहित गुप्ता पूर्वपक्षका लागि कारागार चलान भएका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले हिमालयन री इन्स्योरेन्सको 2.73 अर्ब रूपियाँ भन्दा बढ़ी रकम ब्रोकर कम्पनी मार्फत शेयर खरिदमा प्रयोग गरेको आरोप छ। उक्त रकमबाट शेयरको मूल्यमा कृत्रिम वृद्धि गरी गैर कानूनी लाभ लिएको आरोप पनि छ। गुप्ता विरूद्ध धितो पत्र र बीमा ऐन अन्तर्गत समेत छुट्टा छुट्टै मुद्दा दायर भएको छ। सोही मुद्दामा शुभेच्छा खरेललाई भने 10 लाख रूपियाँ धरोटीमा रिहा गर्न आदेश भएको छ। यसअघि दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ। अन्य प्रतिवादी धरोटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुखहरूको संगठनले सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ। बुधबारको बैठकमा सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल र तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल लगायतमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो। पूर्व प्रहरी प्रमुखहरूको मञ्चले सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमा विपरीत रहेको जनाएको छ। नेपाल प्रहरीको नेतृत्व कानूनी प्रक्रिया र व्यावसायिक आधारमा चयन हुने भन्दै तथ्यहीन र अपमानजनक टिप्पणी उचित नभएको मञ्चको भनाइ छ। संसदीय समितिमा सरकारी तथा जनसरोकारका विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने भन्दै मञ्चले त्यसको अधिकारलाई सम्मान गर्ने पनि जनाएको छ। तर नेपाल प्रहरी जस्तो सुरक्षा निकाय र यसको नेतृत्वमाथि तथ्यहीन आरोप लगाउँदा संसदीय व्यवस्थाकै गरिमामाथि प्रश्न उठ्ने मञ्चको भनाइ छ। मञ्चले सांसद सुनारलाई आफ्नो भाषा शैली र व्यवहार सुधार गर्दै पदीय जिम्मेवारीको गम्भीरता बुझ्न र यस्ता अभिव्यक्ति नदोहोर्याउन आग्रह गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 70 वर्ष उमेर हद र कार्यकारी पदमा लगातार 2 कार्यकाल मात्रै रहन पाउने व्यवस्था पुनः लागू गर्न सुझाव दिएको छ। महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसुदामा पार्टी पुनर्गठनका लागि 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी सानो र छरितो बनाउनु पर्ने उल्लेख छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नयाँ नीति र एजेण्डा आवश्यक रहेको औल्याइएको छ। फागुन 21 गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ। जेएनजी आन्दोलनसम्म मुलुक पुग्नुमा ओली नेतृत्वको सरकारको कमजोरी रहेको पनि उल्लेख छ। पार्टीमा गुटबन्दी, विलासी जीवनशैली र सामाजिक सञ्जाल मार्फत असहमति व्यक्त गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास घटाएको निष्कर्ष प्रतिवेदनमा छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको समेकत्वमा बनेको 15 सदस्यीय कार्यदलले प्रदेश स्तरमा छलफल गरी सुझाव संकलन गरेको थियो। मस्यौदा थापा र ओलीलाई बुझाइसकेपछि कार्यदलका सदस्यलाई पनि अध्ययनका लागि दिइएको छ। तर कार्यदल सदस्य भानुभक्त ढकालले भने आफूले निवेदन प्रतिवेदन नपाएको बताउनु भएको छ। प्रतिवेदनका केही विषयप्रति ओली असन्तुष्ट रहेको पनि बताइएको छ। यो वर्ष गण्डकी प्रदेशका 9 जिल्लामा डेंगीको संक्रमण देखिएको छ।
4: हिजोसम्म 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 900, तनहुमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जा 13 र नवलपुरमा 4 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले जानकारी दिनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न खोज र नष्ट गर अभियान शुरू गरिएको बताउनुभयो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगी संक्रमण थप बढ्ने उहाँको भनाइ छ। डेंगी सार्ने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न नदिन उहाँले आग्रह गर्नुभएको छ।
3: बेलायतमा यस वर्षको 5 औं तातो लहर शुरू भएको छ। इङ्ल्याण्डका पूर्वी, दक्षिण पूर्वी र मिडल्याण्ड क्षेत्रमा बढ़ी गर्मी हुने अनुमान गरिएको छ। ती क्षेत्रमा मध्यरातसम्म अत्यधिक गर्मीको एम्बर चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मी र सुक्खा मौसमका कारण स्वास्थ्य सेवा, अग्नि नियन्त्रक र पानी कम्पनीहरू दबावमा छन्। मौसम प्रस्तोता साइमन किङले गर्मीका कारण तापक्रममा नयाँ रेकर्ड लगातार बनिरहेको बताउनु भएको छ।
5: We're on track for the hottest summer on record across the UK, and only yesterday Wales recorded its hottest August day on record. The temperature in West Wales got to 35.3 degrees Celsius, and with that it now makes it 4 consecutive months where we've had a temperature in excess of 35 degrees Celsius. The records just keep on tumbling.
3: रोयल कलेज अफ नर्सिङले गर्मीका कारण स्वास्थ्यकर्मीले असहज र अमानवीय अवस्थामा काम गर्नुपरेको जनाएको छ। युनियनकी प्याट्रिसिया मार्केसले कर्मचारीको सुरक्षाका लागि भवनलाई अत्याधिक गर्मीबाट सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: ए के त हो किन र साइला
1: आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
0: लु लु हुन्छ
2: ओए केटी हो
3: हाँ भन न
2: आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछ्याउरा तान्छ विचार गर है
3: ल ल तैँले चिन्ता नलिन

0: अन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कर्जा असुलीका लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क एनआईएमबीका सञ्चालक र सीईओ विरूद्ध मुद्दा दायर भएपछि ब्याङ्किङ क्षेत्र चिन्तित बनेको छ। स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्जा असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरूद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको भनाइ छ। एनआईएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआईएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआईएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वया माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले नेपाल भट्टराई विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले 7 वर्ष अघि दायर गरेको रिटमा यस्तो आदेश भएको हो। अख्तियारले ललिता निवास प्रकरणमा 175 जना विरूद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री द्वया नेपाल र भट्टराई तथा मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाएको भन्दै न्यौपानेले रिट दायर गर्नुभएको थियो। रिटमा सबैलाई प्रतिवादी बनाउन अख्तियारलाई आदेश दिन माग गरिएको छ। 7 वर्षदेखि विचाराधीन रिटमा सर्वोच्चले अहिले लिखित जवाफ मागेको हो। नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज शुरू हुँदैछ। बिहान 11:30 बजे भेला उद्घाटन हुनेछ। काठमाडौँ सुकेधाराको पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलामा करिब 4500 नेता कार्यकर्ता सहभागी हुने प्रचार प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। करिब 6 महिनापछि हिजो स्वदेश फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवा भेलाको प्रमुख अतिथि हुनुहुनेछ। भेलामा पार्टीको राजनैतिक आर्थिक र सांगठनिक अवस्थाबारे छलफल हुने बताइएको छ। विशेष महाधिवेशन र फागुन 21 गतेको निर्वाचनमा काँग्रेसले बेहोरेको पराजयको समीक्षा पनि गरिनेछ। यस्तै पार्टीको आगामी राजनैतिक तथा सांगठनिक कार्यदिशा तय गर्न विभिन्न प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधनको प्रस्ताव समेत भेलामा पेश हुनेछ। इतर पक्षका नेताहरूले भेला मार्फत पार्टी एकताको सन्देश दिने बताएका छन्। अब खबर फटाफट।
4: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु, आउँदो असार 24 सम्म काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्नै बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै, बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे, अझै 500 ग्राहकबाट 20 लाख असुल्न बाँकी। र सुर्खेतमा साउन लागे यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने